सावित्री कञ्चनजङ्घाको प्राथमिकता आफ्ना ग्राहकहरूलाई बिना झन्झट महालक्ष्मी पूजा लगायत विभिन्न धार्मिक कार्यमा आवश्यक पर्न सक्ने सामग्री उपलब्ध गराउनु हो। सावित्री कञ्चनजङ्घाले महालक्ष्मी पूजा सामग्री उत्पादन गरेर आफ्नो प्राथमिकतालाई सम्बोधन गर्दै आएको छ।

0: रातो बत्ती बोल्यो झाप ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 को इन्टरनेट बोनस सम्पर्क 9800

0: बनाए अनि हामी लिन्छौँ आनन्द अनि भन्छौँ फान। भगवानले नाइट लाइट बनाए जसलाई हामी भन्छौँ मुन। भगवानले तिमीलाई बनाए जसलाई हामी भन्छौँ कार्टुन।
1: कमेडी क्याप्सुल
2: अडियो अडियो
1: एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: होइन फर्सी
2: किन गान्टे मुला
1: होइन त्यो अस्तिको समस्या त निकै मिठो थियो भन्या आजको त पटक्कै मिठो छैन के भयो
2: होइन कसरी मिठो भएन यो पनि अस्तिकै समस्या हो त
0: कमेडी क्याप्सुल
3: दियो दियो एक काम दुई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: एनएलजीको इच्छा।
1: एनएलजी इन्सुरेन्स कम्पनी, केन्द्रीय कार्यालय पानी पोखरी काठमाडौँ।
2: कोही थाप्छन् तलब हजुर, कोही थाप्छन् पेन्सन, मलाई भने किन हो के जीवन भरकै टेन्सन। यस्तै सोच्दै हातमा रेडियो खेलाइरहेको बेला, फ्याट खोल्दा रेडियो अडियो।

0: कमेडी क्याप्सुल।
1: शाहजहानले ताजमहलको सबै ढोका हेरे, शाहजहानले ताजमहलको सबै ढोका हेरे, सबै झ्याल हेरे, सबै कोठा हेरे, कुना कुना हेरे, अनि भने धरो धर्म धेरै खर्च भयो।
0: कमेडी क्याप्सुल
2: एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्धी, काठमाडौँमा तिन चार आनामा घर त बनायो, तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
3: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमूल जाने बाटोमा।
4: फोन नम्बर 4793939, व्हाट्सएप न।

0: कमेडी कैप्सूल
1: एक घंटे मुला सुना ना
2: भनन फारसी क्या कुरा
1: एक घंटे मुला सुना ना
2: भनन फारसी क्या कुरा हो
1: मलाई कौन बनेगा करोडपति मा अमिताभ बच्चन ले सोधे कि संसार मा सबै भन्दा मूर्ख मान्छे को हो भनेर
2: अनि तिमीले त्यो मूर्ख मान्छे को भन्यौ त
1: मैले 1 करोड लाई माया मारे तर कसम तिम्रो नाम चाहिँ लिइन
0: कमेडी क्याप्सूल
3: एडियो एडियो
0: एक काम दुई काम मैदान।

0: ब्रेक लायो
1: घर हो श्या मन्दिर
2: गंगारो एजुकेशन फाउन्डेसन भविष्य उज्जवल छ
0: बुझ्नु भयो शान्ति काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो
3: शान्तिज्यू हजुरलाई पनि
4: बानेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो
0: अब रेडियोमा सुन्न त सुनेको है ल्याएर खाएको चाहिँ छैन
3: जीवनमा त्यो नै ठुलो भुल गर्नुभयो तपाईँले
5: त्यसैले सम्झिराख्नुहोस् जे खोज्यो त्यही जतिको भन्यो त्यत्तिकै छानी छानी घरको लागि भोजको लागि होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर

यो मन मेरो साह्रै खुसी रमाइलो भयो जीवन, हाँस्दै नाच्दै रमाउँदै हटाउँ मनको टेन्सन, हाँस्दै नाच्दै रमाउँदै हटाउँ मनको टेन्सन।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: देशकै स्वादिलो रेडियो, रेडियो अडियो एकन दुईकन मैदान

0: कमेडी क्याप्सुल।
1: ए फर्सी,
2: किन कान्टी मुला?
1: तिमीसँग मेरो बिहे नहुने भयो नि त।
2: किन, बुवासँग भेट भयो?
1: होइन, तिम्रो बहिनीसँग भेट भयो।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो। एक कान दुई कान मैदान। यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 479 20

0: कमेडी क्याप्सुल।
1: कहिले काहीँ त सोच्छु यो लामखुट्टे भन्ने चिज पनि भगवान नै हो कि क्या हो। रातभरि धुप बाल्नु पर्ने, नबालौँ भजन सुन्नु पर्ने, अनि लास्टमा थपडी समेत मार्नु पर्ने।
0: कमेडी क्याप्सुल।

0: पायो सम्धी, काठमाडौँमा तिन चार आनामा घर त बनायो, तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
1: सम्धीज्यू हजुरलाई पनि बानेश्वरको आइकालो मिर्सिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
0: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
1: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
2: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि, आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848-67555-00।
4: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 4790021।
5: मनोरञ्जन हुन्छ फेरीमा, एफएम 106.3 मा मनोरञ्जन हुन्छ फेरीमा।
6: देशकै स्वादिलो रेडियो, रेडियो अडियो एकै।

0: देशकै एकदम स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान मजा
1: बत्ती बोल्यो ब्रेक लायो
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: के भयो बा
4: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
3: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
4: घर दरबार
3: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
4: फोन नम्बर चाहिँ
3: 9851 31 60 60 9851 31 60 60 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशकदेखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 607।
7: Extreme energy drink.

मात्र पुग्छ, न केही छ ताना भई न केहीको डरा। एकान दुई कान मैदान भयो चारैतिर, एकान दुई कान मैदान भयो चारैतिर। देशकै स्वादिलो रेडियो, रेडियो अडियो, एक कान दुई कान मैदान, यसमै छ मज्जा। मुख हान्नु जस्तो ए हजुर, एकपल्ट रेडियो त खोलाम।

0: कमेडी क्याप्सुल ओ फर्सी
1: किन गन्टे मुला
0: होइन तिमीले त के खाको भन्या
1: मैले समोसा र पानी पुरी खाको
0: हो तर तिमीले त समोसाको भित्रको आलु अनि पानी पुरीको जित पानी मात्रै खाए जस्तो देखे नि त
1: मलाई डाक्टरले बाहिरको खानेकुरा नखानु भने छ क्या
0: कमेडी क्याप्सुल
2: एडियो ऑडियो एक काम दुई काम मैदान यसमै छ मजा
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: हिजो एकजना बहिनीले खुब हँसाइन् भन्दै थिइन् बाटोमा भाषण दिँदै, नारीहरूलाई सफलताको शिखरमा पुग्न कसैले रोक्न सक्दैन अब। तर बाटोमा चटपटेर पानीपुरीको पसल चाहिँ भेटिनु भएन नि।
0: कमेडी क्याप्सुल।
2: एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

रात बत्ती बोल्यो झ्याप्प बेरेक लायो।

0: okay?
1: Extreme energy drink.
2: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
3: फोन नम्बर चाहियो 4790021।
4: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
5: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
6: विगत दुई दशक देखि
7: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
8: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
9: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
8: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
5: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 4।
10: Extreme energy drink.

0: कॉमेडी कैप्सूल
1: हाँस्नु कि रुनु बेरोजगार भएर होला कि लोभी पनि यतिसम्म भयो कि फ्रुटी खाँदा पनि चार पाँच चोटि टर टर नपारी बट्टा फाल्नै मन लाग्दैन
0: कॉमेडी कैप्सूल
2: एक कान दुई कान मैदान यसमै छ मजा
3: फुल टाइम कॉमेडी।

0: कमेडी क्याप्सुल
1: मल्लिका सेरावत र गान्धीजीको बीचमा समानता के रहेछ त त्यस्तो समानता मेरो साथीले लेखेको छ यहाँ दुबईले कपडा त्यागी दिए एकले देशको लागि अर्कोले जनताको लागि
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा
3: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो साम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालु मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 9848-67-55-00।
4: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 479-0021।
5: बल्यो हरियो बल्यो सुनिराख्नुहोस् है।

0: कमेडी क्याप्सुल।
1: म्यानेजरले अफिसको स्टाफलाई भन्नुभयो, चाँडै हिँड, मेरो श्रीमती झ्यालबाट हाम फालेर ज्ञान दिन आँटेकी छ रे। त्यसपछि स्टाफले भन्नुभयो, सर तर हामी के गर्न सक्छौ र। त्यसपछि म्यानेजरले के भन्नुभएछ, म्यानेजरले भन्नुभएछ, अरे झ्याल खुलिरा छैन रे क्या।
0: कमेडी क्याप्सुल।
2: एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: बत्ती बल्यो
1: ब्रेक लायो
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: के भयो बा
4: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
3: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
4: घर दरबार
3: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
4: फोन नम्बर चाहिँ
3: 9851 31 60 60 9851 31 60 60 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 4।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: तिमी बाटो काट्दा किन जेब्रा क्रसिङ प्रयोग गर्दैनौ?
2: किनभने म मान्छे हुँ, जेब्रा होइन।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: हर्षी
2: किन कान्टी मुला
1: थाहा छ तिमीलाई म एक दिन पनि अझसम्म बिरामी भएको छैन
2: हो र
1: हो त बिरामी भयो भने त म त 10-15 दिनकै लागि हुन्छु नि
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एकान्दै काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशकदेखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 607।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: छोराले आफ्नो आमासँग भन्नुभयो, आमा हिजो राति पनि अचम्म भयो, मैले बाथरूम खोलेको त बत्ती आफै बल्यो। हो के अचम्म भएछ नि, लीला भएछ। त्यसपछि मम्मीले भन्नुभयो, नालायक तैँले फेरि फ्रिजमा पिसाब फेरि।
0: कमेडी क्याप्सुल
2: एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: जिन्दगीमा सबै कुरा बुझ्यो, तर यो आफन्तहरूले घरमा पाहुना भएर आइसके पछाडि पढाइकै विषयमा सोध्नु पर्ने कारण चाहिँ के? हिजो एकजना अङ्कलले सोध्नुभयो, बाबु पढाइ कस्तो चल्दैछ, कहाँ पुग्यो? मैले भने पढाइ छिटै चल्दैछ, मलाई छोडेर म भन्दा धेरै टाढा पुगिसक्यो। लट्टो रिस उठ्छ नि त, ठग्नुस्।
0: कमेडी क्याप्सुल।
2: एडियो एडियो। एक कान धोई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो साम्पी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरि बोल्यो सुनिराखो है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टाइम, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल
1: सन्ताले मन्तालाई भन्नु भयो हेरि सन्ता र मन्ताको कुरो सन्ताले भन्नुभयो तेरो कारको नाम के हो मन्ताले भन्नुभयो ला बिर्से जे होस् टीबाट सुरु हुन्छ त्यसपछि सन्ताले भन्नुभयो हो र यार तेरो कार टीबाट सुरु हुन्छ तर मेरोलाई सुरु गर्न त जहिले पेट्रोल चाहिन्छ
0: कमेडी क्याप्सुल
2: एडियो एडियो एक कान दुई कान मैदान यसमै छ मजा
3: फुल टाइम कमेडी

0: बत्ती बल्यो, झ्याप्प ब्रेक लायो।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के भयो बा?
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एकपटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
3: घर दरबार?
2: अँ, विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
3: फोन नम्बर चाहिँ
2: 9851 31 60 60, 9851 31 60 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्स्ट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशकदेखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 607।
7: Extreme energy drink.

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: दिनमा चैन छैन, रातमा नींद छैन, दिल कहीं लाग्दैन, हे भगवान के यो माया हो। त्यसपछि भगवानले भन्नु भयो, हैन बाबु विद्यार्थीको समस्या नै यही हो।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
0: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्धी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन भए।
2: सुन्न
1: त सुनेको है, ल्याएर खाएको चाहिँ छैन
2: जीवनमा, त्यो नै ठुलो भूल गर्नुभयो तपाईँ।

0: बत्ती बल्यो, झ्याप्प ब्रेक लायो।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 को इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के भयो बा?
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
3: घर दरबार?
2: विगत 10 वर्षदेखि 100 वटा भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
3: फोन नम्बर चाहिँ
2: 9851 31 60 60, 9851 31 60 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कति बा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: आईएसओ प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: ए फर्सी ल चोर र पुलिसको नक्सा बनाऊ त
2: ल बनाए
1: पुलिसको त बनायौ खै त चोरको बनाएको
2: चोर त पुलिसलाई देखेर भागिहाल्यो नि
0: कमेडी क्याप्सुल
3: अडियो अडियो
4: एक कान दुई कान मैदान यसमै छ मजा
5: फुल टाइम कमेडी

0: दी दाई
1: बत्ती बोल्यो झाप्प ब्रेक लायो।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सूल
1: ए फर्सी
2: किन गन्टीमुला
1: यहाँ हेर त गाडी बिस्तारै हाँक्नुस् भनेर लेखेको छ किन हो
2: यो ठाउँमा एउटा पनि अस्पताल छैन नि त त्यही भएर
0: कमेडी क्याप्सूल
3: अडियो अडियो एक काम दुई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: जान्ते बुला
2: किन पर्छे
1: मलाई ट्याक्सी भनिदेऊ न
2: तिमी हेर्दै ट्रक जस्तै छौ
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन भए।
2: घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालु मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 98-48-67-55-00।
4: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 479-0021।
5: बोल्यो हरि बोल्यो सुनिराख्नुहोस् है।

0: कमेडी क्याप्सुल
1: जान्ते मुल्ला
2: किन फर्सी
1: तिमी कालो सेतो कुन चिया पिउँछौ
2: अरु कुन कुन रङको चिया बन्छ र यहाँ
0: कमेडी क्याप्सुल
3: अडियो अडियो
4: एक कान दुई कान मैदान यसमै छ मजा
5: फुल टाइम कमेडी।

हाँस्दै नाच्दै रमाउँदै हटाउँ मनको टेन्सन, हाँस्दै नाच्दै रमाउँदै हटाउँ मनको टेन्सन।

0: झ्यात बत्ती बल्यो, झ्यात्वा ब्रेक लायो।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के भयो बा?
3: घर बनाऊ भनेको वास्तु हेर्न पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
3: घर दरबार?
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
3: फोन नम्बर चाहिँ
2: 9851360 60, 9851360 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: हिजो पनि मनमा बस्यो, आज पनि मनमै, भोलि पनि मनमै बस्यो।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6।
9: Extreme energy drink.

तो बत्ती बोल्यो झाप्प ब्रेक लायो।

0: बुझ्नु भयो सम्धी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
1: सम्धीज्यू हजुरलाई पनि
2: बानेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
0: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
1: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
3: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
4: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467550।
5: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
4: फोन नम्बर चाहियो 4790021।
6: बल्यो हरि बल्यो सुनिराखौ है।
7: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम अनसेल, एक्सट्रीम एनर्जी ड्रिंक।

0: सुनौ त रेडियो अडियो देशकै स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा ए राता मकै रेडियो अडियो खोल्नु पर्दैन यसैमै छ मजा
1: रात बत्ती बल्यो झाप ब्रेक लायो
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: के भयो बा
4: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
3: घर दरबार हुँदा हुँदै 10 कुद्नै पर्दैन नि बा
4: घर दरबार
3: विगत 10 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
4: फोन नम्बर चाहिँ
3: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 4।
7: Extreme energy drink.

0: रातो देखिन्छ तिमीलाई पिरो देखिन्छ
1: तिम्रो कम्मरमा ठुम्का सुहाउँछ
2: कमेडी क्याप्सुल
3: बिहेको लागि केटी खोज्दा खोज्दा वाक्क भएको एकजना साथीले विवाहित दाईलाई सोध्यो, दाई बिहे भन्ने कुरा कसरी जुर्छ, कहिले जुर्छ? दाईले भन्नुभयो, जब जब तपाईँको समय अनुकूल हुँदैन, तपाईँको जिन्दगीमा राहु केतु शनि र दशा खराब हुन्छ, तपाईँको मङ्गल कमजोर हुन्छ, भगवान्ले पनि केही गर्न सक्दैनन्, तब तपाईँको बिहे हुन्छ।
2: एक कान दुई कान मैदान, यसमै छ मजा, फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: सम्झेज्यू, यो पोइलाई गन गन गन गन गन गन नगरिकन छोरछोरी हुर्काउने चाहिँ कुखुराको पोथीले मात्रै रहेछ।
2: त्यस्तो होइन नि सम्झेज्यू, कुखुराले गन गन गन गन पो गर्दैन त, कक कक कक कक त गरिहाल्छ नि।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कॉमेडी कैप्सूल
1: कटियासने मदेशरे मरने भयो स्मरण शक्ति बढाउनु परो बदाम खाएर भनेर बजार गएर 1 किलो बदाम किनेर ल्याएको अहिले बदाम नै कहाँ राखे भनेर बिर्सेर तनाव भइरहेछ
0: कमेरी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा
3: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 479-2021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 4।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: होटलमा मासु र भात ग्वम ग्वम खाइरहेको थिए, एउटा चिनेको साथी आएर भन्नु, ए बाहुन भएर माछा मासु खान्छस्, तँलाई लाज लाग्दैन? मलाई पनि लाटो रिसुटो भनिदिए, म बाहुन हो बाहुन, बाख्रा होइन, बुझिस्?
0: कमेडी क्याप्सुल।
2: एडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा,
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: हजुरबा, साथीहरूसँग घुम्न जानु पर्यो। जा नाति जा, अब जग्गेमा सात फन्को घुमेपछि काहीँ कतै घुम्न पाउँदैन।
0: कमेडी क्याप्सुल।
2: एडियो ओडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: कुचिएको थोपडा नाइस भयो, कुचिएको थोपडा नाइस भयो, बासी भात भुटेसी फ्राई राइस भयो, जाडो पनि कति बढेको हो कुन्नी, भर्खर बनाएको चिया पनि आइस भयो।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा,
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: अनि नाति हिन्दीमा प्रेम गर्छु भन्थेस् त, फेरि झोक्राएर बसिहोस् के भो?
2: मैले त प्यार नै लेखेको हो नि हजुरबा, उसले उताबाट प्याज पढिचे माया पिरती त सलादै भो नि।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो
4: एक काम दुई काम मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: बत्ती बल्यो, झ्याप्प ब्रेक लायो।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 को इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के भयो बा?
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
3: घर दरबार?
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके, सबै कुरा एकै ठाउँमा। घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
3: फोन नम्बर चाहिँ
2: 9851360 60, 9851360। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 4।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: आन्टी मुला
2: किन फर्सी किन
1: बाहिर त एक हुल मान्छे आएका छन्।
2: ला मार्छन् कि क्या किन आएका रे त?
1: सुन न, बाहिर कता हो स्विमिङ पुल बनाउने रे, चन्दा माग्न आएका छन्।
2: ए ल भइगयो नि त, एक बाल्टी पानी चन्दा दिएर पठाइदेऊ न त।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: सुन न खसी
2: के भन्न लाग्यो गान्टे मुला
1: कस्तो अप्ठ्यारो लाग्यो
2: भन न भन के भन्न लागेको
1: आई लभ यु
2: I love you too.
1: ओहो, मलाई कति माया गर्छौ?
2: जति तिमी मलाई गर्छौ.
1: ए, त्यसो भए तिमीले पनि मलाई झुटो माया गर्छौ, हैन?
0: कमेडी क्याप्सुल.
3: एडियो ऑडियो. एक काम दुई काम मैदान. यसमै छ मजा.
4: फुल टाइम कमेडी.

0: कमेडी क्याप्सुल।
1: सुन न गान्टे मुला,
0: भन न फारसी।
1: जब तिमी घरबाट बाहिर जान्छौ तब मलाई एकदम डर लाग्छ।
0: न डराउ न, म चाँडै आइहाल्छु नि।
1: मलाई त्यही कुराको त बढी डर लाग्छ नि।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो। एक काम दुई काम मैदान। यसमै छ मजा।
3: फुल टाइम कमेडी।
4: My name

0: कमेडी क्याप्सुल
1: हैन के सोच्दैछस् ए नाति, कसैले मलाई सौतेलो नै भए पनि बॉयफ्रेन्ड बनाइदिए हुन्थ्यो भनेर सोचिराखे हजुरबा।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
3: एक काम दुई काम मैदान, यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखिए
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 600।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: ए फर्सी,
2: किन घन्टी मुला?
1: एउटा अचम्मको कुरा छ नि त।
2: भन न, के हो?
1: म सानो छँदा पाँच तला माथिबाट खसेको थिएँ नि त एकचोटि।
2: बाफरे, अनि तिमी बाँच्यौ कि मर्यौ?
1: खै, सानैको कुरा यादै पो छैन हौ, बाँचे कि मरे।
0: कमेडी क्याप्सुल।
3: एडियो अडियो
4: एक काम दुई काम मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो शान्ति, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: शान्तिज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भुल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बल्यो हरि बल्यो सुनिराखो है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै। एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन सेलेक्ट, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सूल
1: ए कान्टे मुला
0: हजुर फारसी भन त
1: हेर न यो रेडियोमा गीतै बज्दैन
0: ला के भयो होला त ए ए यो रेडियो भित्र त लु मुसा मरेको रहेछ
1: अब के गर्ने मैले गीत कसरी सुन्ने होला
0: अब यो रेडियो भित्र भएको गायकै मरेपछि अब कसरी गीत बज्छ त
2: कमेडी क्याप्सूल
3: अडियो अडियो एक काम दुई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी

0: कमेडी क्याप्सुल।
1: होइन, तपाईँ सधैँ किन गल्ती गर्नुहुन्छ ससुराबा?
2: खबरदार ज्वाइँ, मबाट कहिले पनि केही पनि गल्ती हुन सक्दैन, म सबै कुरा जानी जानी गर्छु।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: Radio Audio, your own FM station for fun.
1: रातो बत्ती बोल्यो, झाप्पा ब्रेक लायो।
2: Classic Techको 16th anniversary offer, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: के भयो बा?
4: घर बनाऊ भनेको, वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एकपटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु?
3: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
4: घर दरबार?
3: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके, सबै कुरा एकै ठाउँमा। घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
4: फोन नम्बर चाहिँ
3: 9851360 60, 9851360 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 4।
7: Extreme energy drink.

0: तमेरी क्याप्सुल।
1: हिजो एकजना दाइले खुब हँसाउनु भयो, यो प्राइभेट हस्पिटलहरूलाई त मुद्दा हाल्न मन लाग्छ भाइ घरिघरि रे। मैले सोधेँ किन दाइ, दाइले भन्नुभयो टिकट काउन्टरमा बिल काउन्टरमा राम्री राम्री केटीहरूलाई राख्छन्, अनि के भयो भनेर सोद्धा आफूलाई बिरामी भन्न पनि लाज लागेर आउँछ अरे।
0: एक काम दुई काम मैदान, यसमै छ मजा। फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल चाहिँ मलाई यो बुढो हुन पुग्यो क्या, अब म बच्चा बन्छु ल।
1: कसरी बन्नुहुन्छ हौ ससुरा?
0: ए फर एप्पल, बी फर बल, अङ्कल अङ्कल पापा किनिदिनु न पापा।
2: कमेडी क्याप्सुल
3: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: अनुसार छ
1: भनेर मात्र हुँदैन,
0: एनएलजीमा बीमा गरे भइन्छ है ढुक्क।
1: सबैको सुरक्षा एनएलजीको इच्छा, सबैको सुरक्षा एनएलजीको इच्छा।
2: एनएलजी इन्सुरेन्स कम्पनी, केन्द्रीय कार्यालय पानी पोखरी काठमाडौँ।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: श्रीमतीले चिटिक्क परेर मेकअप गरेर श्रीमानको अगाडि आएर सोधिन्, हेर्नु हेर्नु स्वामी, म कस्ती देखिएको छु? श्रीमानले श्रीमतीतिर हेर्दै भने, ओहो, तिमी त आज अफगानिस्तान लगेर छोडेर आउनु जस्तै देखिरहेछौ। श्रीमतीले सोधिन, के भन्न खोजेको? श्रीमानले भने, बम देखेकी छौ, बम ठोक्नुस्।
0: कमेडी क्याप्सुल।
2: हजुर हजुर, एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: हिजो एकजना भाइले सोध्दै थियो, अन्त कि दाजु, बोयफ्रेन्डलाई बाबा भनेर बोलाउने केटीहरूले बोयफ्रेन्डको भाइलाई काका भनेर बोलाउँछन् कि बोलाउँदैन होला?
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: Lucky जी, आजै लक्की हुनको लागि आउनुहोस् लक्की ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लक्की ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लक्की ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: हे भगवान्, समय पनि कस्तो आयो, जुन उमेरमा हामी धेरै चकलेट खाएर दाँत दुख्यो भन्ने गर्थ्यौ, अहिले त्यही उमेरका भारा भुरीहरू ब्रेकअप भएर मुटु दुख्यो भन्ने गर्छन्।
0: कमेडी क्याप्सुल।
2: एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कॉमेडी कैप्सूल।
1: मेरी उनी त्यति सम्म हार्ड छिन् भन्ने तब मात्र थाहा पाए जब उनीसँग च्याट गर्दा गर्दै मोबाइल तातेर अफ भइदियो। कसम गफदेको होइन।
0: कॉमेडी कैप्सूल
2: रेडियो ऑडियो
3: एक कान दुई कान मैदान। यसमै छ मजा।
4: फुल टाइम कॉमेडी।

Bunyuh, bunyuh. Rato bati boleo. Jhap. Pa berek layo.

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्दीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको हो, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467550।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरि बोल्यो सुनिराखो है।
8: सुन नीलो आकाश चाहिँ सुन नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टेक, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: एकछिन उसले भन्यो चिन्डे यानी कि तालु हुनुको अरू फाइदाहरू पनि धेरै छन्। मैले सोधे के फाइदा, उसले भन्यो पहिलो फाइदा लिखा टिप्नु पर्दैन, चम्कना पर्दैनन्, ढाडी खोज्नु पर्दैन।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: होइन अहिले नगरे बिहे तैँले गर्छस् चाहिँ कहिले भन् त नाति। अब 75 कटेपछि गर्न पर्ला बा, दुई चार दिन झेल्ने त्यसपछि सिधै स्वर्ग।
0: कमेडी क्याप्सुल
2: एडियो अडियो
3: एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: Chaman versus Patrick.
1: रातोबत्ती बोल्यो, झाप ब्रेक लायो।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 को इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: के भयो बा?
4: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एकपटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
3: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
4: घर दरबार?
3: अँ, विगत 10 वर्षदेखि 100 वटा भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
4: फोन नम्बर चाहिँ
3: 9851 31 60 60, 9851 31 60 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: हैन सन्धि ज्यू, आजकल यो बुढीहरूले बुढालाई कुट्ने क्रम किन यसरी बढिरहेछ?
2: पहिला मेल थिएन, ढिकीमा चामल कुट्थे, मसला कुट्थे, तेल पेल्थे, अहिले सबै सुविधा छ, त्यही भएर बुढालाई पेल्छन्, बुढालाई कुट्छन्।
0: कमेडी क्याप्सुल
3: दियो दियो एक काम दुई काम मैदान, यसमै छ मजा,
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: मलाई चाहिँ यो मलाई यो कोही केही पनि ठिक लाग्दैन क्या जोइ साहब। किन हो ससुराबा, समस्या दुःख सुनायो कसैले देख्दैन, आज यसो चिरिप पाराउन त भन्यो सबैले देख्छन् अपराधीहरू।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink. देशकै एकदम स्वादिलो रेडियो रेडियो अडियो एकान दुई कान मैदान यसमै छ।

0: कमेडी क्याप्सुल।
1: अनि एक्टिङ गर्छु भन्तिस, तेरो अभिनय यात्रा कता पुग्यो त नाति? लप परेको अभिनय गर्दा गर्दै को एक्टरमा अप्सरा चाहिँ होइन हजुरबा, यमराज र राङ्गो चाहिँ आउला जस्तो छ।
0: कमेडी क्याप्सुल
2: दियो दियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: अनि नाति, तँलाई त्यो केटीको बाबुआमाले मन पराउँछन् त?
2: किन मन नपराउनु बा? आजकलका बाबुआमालाई मन पर्ने भनेकै अर्काको छोरछोरी हो, आफ्नो त कहाँबाट मन पर्छ।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

तो बत्ती बोल्यो झाप्प ब्रेक लायो।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: छोरीलाई खान सुत्न कराउन झगडा गर्न मोबाइल चलाउन रिसाउन पैसा खर्च गर्न मात्रै आउने ज्वाइँलाई पकाउन फकाउन धुन बढार्न अनि पैसा कमाउन मात्रै आउने जोडी त खुब जमेको छ बा।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
3: एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्धी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि
3: बाणेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बाणेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरियो, बोल्यो सुनिराखौ है।
8: सुन नीलो आकाश, साइन्स नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टाइम, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: ससुरा बा
2: हजुर जय,
1: तपाईँको छोरीले साग यति खुवाइकी यति खुवाइकी यति खुवाइकी भविष्य बर्बाद भएको प्रष्टै देखिरहेको छु।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो
4: एक कान दुई कान मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: होइन त सधैँ स्याड पोस्ट मात्र किन गर्छस् भन् त सामाजिक सञ्जालमा?
2: म त सधैँ खुसी नै छु नि बा, पोस्ट त यसो अर्काको दुःख देखेर रमाउने दुनियाँलाई खुसी बनाऊ भनेर नि।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो
4: एक काम दुई काम मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: कति बोल्यो झ्याप्प ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्न पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851 31 60 60 9851 31 60 60 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: Extreme energy drink.
1: खतिमा धन पनि छ, गहना किन्ने मन पनि छ. I'm so lucky.
2: Lucky जी, आजै लक्की हुनको लागि आउनुहोस् लक्की ज्वेलर्स.
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लक्की ज्वेलर्समा अब हिराका गहना पनि.
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल.
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने.
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लक्की ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ. फोन नम्बर 42 32 600.
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: हेलो हजुरबा, मैले त कोठा छोड्दिएँ। होइन, के भन्छ, किन नि? धेरै नुहाउँदा घरबेटी रिसाउँछ, नुहाउँदै नुहाएन भने घरबेटीको छोरी रिसाउँछ।
0: कमेडी क्याप्सुल।
2: एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: हैन तपाईँ खालि उल्टो उल्टो जवाफ किन दिनुहुन्छ हँ सम्धिज्यू
2: अब म गरिबले दिन सक्ने भनेकै उल्टो जवाफ त हो नि अरू त मबाट आश नगरे
0: कमेडी क्याप्सुल
3: दियो दियो
4: एक कान दुई कान मैदान यसमै छ मजा
5: फुल टाइम कमेडी।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशकदेखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 7।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: नाति, तलाई तोरीको तेल मन पर्छ कि भटमासको? किन र हजुरबा, आज तेरो रिजल्ट आउने दिन हो नि त, ढाडलाई चाहियो होला नि भरे।
0: कमेडी क्याप्सुल।
2: एडियो एडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

बत्ती बल्यो झाप्प ब्रेक लायो।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो, तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालु मिट सेन्टर, नयाँ बानसुर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 9848-67-55-00।
4: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 479-0021।
5: बोल्यो हरि बोल्यो सुनिराखौ है।
6: सुन नीलो आकाश चाहिन्छ नीलो नै। एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टेन, एक्सट्रीम एनर्जी ड्रिंक।

0: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
1: के भयो बा?
2: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो। यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु?
1: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा।
2: घर दरबार?
1: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके। सबै कुरा एकै ठाउँमा, घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
2: फोन नम्बर चाहिँ
1: 9851360 60, 9851360 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 4।
0: Extreme energy drink.
7: घुस खानु हुन्न, दिन पनि हुन्न, रातो बत्तीमा बाटो काट्न पनि हुन्न,
8: जाड रक्सी जुवा तास खान खेल्नु हुन्न, बच्चालाई तर्साउने कुरा झनै गर्नु हुन्न,
9: जात पात लिङ्ग भेद ध्वनि गर्नु हुन्न,
10: हेलमेट नलाई मोटरसाइकल चलाउन नि हुन्न, जथाभावी ओभरटेक कहिले गर्नु हुन्न,
11: बिहान खाली पेट राति धेरै खान हुन्न,
12: चिल्लो गुलियो अमिलो पिरो धेरै चाख्न हुन्न,
13: पिरो चिन्ता तनाव टेन्सन धेरै लिनु हुन्न,
14: यति गरी रेडियो सुने कुनै रोगले छुन्न।
15: अरे वाह, देशकै स्वादिलो रेडियो, रेडियो अडियो, एक कान दुई कान मैदान, यसमै छ मज्जा।

0: कमेडी क्याप्सुल।
1: अनि नाति हुनेवाला नातिनी बुहारी संस्कारी त छ नि।
2: अँ हजुरबा, एआईसँग बोल्दा पनि सुरुमा नमस्कार गरेर मात्रै बोल्न सुरु गर्छ।
0: कमेडी क्याप्सुल।
3: एडियो अडियो
4: एक कान दुई कान मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल
1: सुन्नाती सबै केटी पापाको परी हुँदैनन्, कोही कोही त आमाको BMW पनि हुन्छन्।
2: भन्नाले हजुरबा,
1: BMW मतलब भाडा माझ्ने वाली क्या।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: म आजकल अलि धेरै ओभर थिङ्क गर्ने भएको छु क्या ससुराबा।
2: होइन होइन, तपाईँको दिमाग पनि छ र ज्वाइँ सर।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: अनि ज्याको भिसा लाग्यो त?
2: लाग्न त लाग्यो ससुरामा, तर डिप्रेसन तिर।
0: कमेडी क्याप्सुल
3: एडियो अडियो
4: एक कान दुई कान मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: Radio.
1: त बत्ती बोल्यो झाप्प ब्रेक लायो।

0: Extreme Energy Drink.
1: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खटिमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: Extreme energy drink.

0: टमेरी क्याप्सुल।
1: होइन के भयो र ज्वाइँ?
2: म त बर्बाद भएँ नि ससुराबा। अब मिलेर बस्ने बाटो खने भए पो हुन्थ्यो, अरूको खेदो खनेपछि बर्बाद हुन्थ्यो।
0: टमेरी क्याप्सुल।
3: एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

बत्ती बोल्यो झाप्प बेरेक लायो।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्दीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848-67555-00।
6: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरि बोल्यो सुनिराख्नुस है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम
9: एक्सट्रीम एनर्जी ड्रिंक, देशकै स्वादिलो रेडियो, रेडियो अडियो, एक कान दुई कान मैदान, यसमै छ मजा।

0: कमेडी क्याप्सुल।
1: अहिले नाति, तैँले अङ्ग्रेजी बुझ्दैनस् क्या हो?
2: किन र हजुरबा?
1: मुभ अन भनेको मन बुझाएर राम्रो काम गर्दै हिँड्ने हो क्या? फेरि अर्को केटीको पछि लागिस्।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो। एक काम दुई काम मैदान। यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कस्तो कस्तो आउनु थाल्यो भने। तर हजुरबा, मलाई त एउटा समाचार आयो भने चाहिँ निकै खुसी लाग्छ। के नि, गर्लफ्रेन्ड भेट्न गएका युवकलाई छिमेकीले कुटेर मामा घर पुर्याएका छन्।
1: एक काम दुई काम मैदान, यसमै छ मजा।
2: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: आइन के भएर ज्वाइँ,
2: म त बर्बाद भएँ नि ससुराबा। अब मिलेर बस्ने बाटो खने भए पो हुन्थ्यो, अरूको खेदो खनेपछि बर्बाद हुन्थ्यो नि।
0: कमेडी क्याप्सुल।
3: एडियो एडियो एक काम धुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: बत्ती बल्यो झ्याप्प ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशकदेखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 607।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल। हैन के भयो ससुराबा, किन टेन्सनमा हो?
1: त्यो थियो नि, त्यो बुढेसकालमा नै भए पनि आँट गरम भनेको, रिचार्ज हालिदिए, कोठा भाडासम्म पनि तिर्दे, हिजो त छोरालाई स्कुल भर्ना गर्न पर्यो, पैसा हालिदिनु पो भन्थे।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा,
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: अनि जनलाई छोरीको याद कतिको आउँछ?
2: धेरै आउँछ ससुराबा, 15 जनासँग मस्किँदा पनि ऊ पहिलो नम्बरमा पर्छ।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो
4: एक काम दुई काम मैदान, यसमै छ मजा।
5: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: हजुरको जोडी त पक्कै भगवान्ले नै बनाएको हुनुपर्छ ससुराबा।
2: भयो जाइ, मलाई त्यस्तो लाग्दैन। जति समय उनीसँग बसे झगडा नपरेको दिनै भएन। यस्तो जोडी त मेरो विचारमा भगवान्ले भन्दा पनि राक्षसले बनाउनु पर्छ।
0: कमेडी क्याप्सुल।
3: एडियो एडियो। एक काम दुई काम मैदान। यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो साम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848-67555-00।
6: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरि बोल्यो सुनिराखौ है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टाइम, एक्सट्रीम एनर्जी ड्रिंक।
9: 2064 साल भदौ थियो महिना बुधबार 12 गते गाई जात्राको दिन, हाँसो खोज्दै खुसी रोज्दै बोल्यो आफ्नै धुनमा, थाहै नदी पत्तै नपाई बस्यो सबको मनमा, हिजो पनि मनमा बस्यो आज पनि मनमै, भोलि पनि मनमै बस्छ।

0: कमेडी क्याप्सुल।
1: हजुरको जोडी त पक्कै भगवान्ले नै बनाएको हुनुपर्छ ससुराबा।
2: भयो ज्वाइँ, मलाई त्यस्तो लाग्दैन। जति समय उनीसँग बसे झगडा नपरेको दिनै भएन। यस्तो जोडी त मेरो विचारमा भगवान्ले भन्दा पनि राक्षसले बनाउनु पर्छ।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

Kathmandu. It's the time to laugh. It's time to...

0: रातोबत्ती बोल्यो झाप ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्न पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कॉमेडी कैप्सूल।
1: यदि महेन्द्र सिंह धोनी अर्थात धोनी अनि सानिया मिर्जा अर्थात सानियाको बिहे गराएर उनीहरूको पहिलो सन्तानको नाम राख्नु पर्यो भने के हुन्छ? के हुन्छ होला त? कस्तो प्रश्न सोधेको। लास्टमा उत्तर उसैले लेखेको रहेछ। नाम हुन्छ धोनी सानिया धनिया।
0: कमेडी क्याप्सूल
2: रेडियो ऑडियो
0: एक काम दुई काम मैदान। यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी कैप्सूल साथी गर्लफ्रेंड र मोबाइल को समानता बताउता अर्थात सिमिलारिटी बताउता के हुन्छ त सिमिलारिटी उत्तर पनि उसैले लेखेको रहेछ दुबै काम नलाग्ने हुन्छन् यदि पैसा छैन भने कमेडी क्याप्सुल
1: अडियो अडियो
0: एक कान दुई कान मैदान यसमै छ मजा
2: फुल टाइम कमेडी

0: कमेडी क्याप्सुल।
1: दिनमा चैन छैन, रातमा नींद छैन, दिल कहीं लाग्दैन, हे भगवान के यो माया हो। त्यसपछि भगवानले भन्नु भयो, हैन बाबु, विद्यार्थीको समस्या नै यही हो।
0: कमेडी क्याप्सुल
2: दियो दियो एकान दुई कान मैदान, यसमै छ मजा,
3: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफुड नयाँ बानेसुर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 479-2021
3: खल्तीमा धन पनि छ गहना किन्ने मन पनि छ आई एम सो लकी
4: लकी जी आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने
7: आईएसओ प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ फोन नम्बर 42-32-6-6-7
9: Extreme energy drink.

0: कॉमेडी कैप्सूल।
1: यदि स्वीट ड्रीम देख्ने हो भने एक ग्लास सुगर आँखामा हालेर सुत्ने, गजबको आइडिया हो क्या हो? यदि स्वीट ड्रीम देख्ने हो भने एक ग्लास सुगर आँखामा हालेर सुत्ने, यदि मसला ड्रीम देख्ने हो भने एक ग्लास मसला आँखामा हालेर सुत्ने। ओहो
0: कॉमेडी क्याप्सूल
2: अडियो अडियो
0: एक कान दुई कान मैदान, यसमै छ मजा।
2: फुल टाइम कॉमेडी।

0: हनुस्तर्दा सीता खुसी, कृष्णले बाँसुरी बजाउँदा राधा खुसी, रामले धनुष तोड्दा सीता खुसी, कृष्णले बाँसुरी बजाउँदा राधा खुसी, तर मैले सिट्टी बजाउँदा तिम्रो बाउ किन बेखुसी यार।
1: कमेडी क्याप्सुल,
2: अडियो अडियो,
1: एक कान दुई कान मैदान, यसमै छ मजा,
2: फुल टाइम कमेडी।

0: Radio.
1: बत्ती बोल्यो झ्याप्प बेरेक लायो।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्दीजी हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848675500।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरियो, बोल्यो सुनिराख्नुस है।
8: सुन नीलो आकाश, चाहिन्छ नीलो नै। एक्सट्रीम एनर्जी, एक्सट्रीम अन्सन, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल होइन ससुरा भा, तपाईँलाई त मैले कहिले काम गरेर देख्दिनँ, किन हो र?
1: अब मैले एउटा काम सुरु गरेँ भने तिनवटा बिगारेर छोड्छु अनि लास्ट आफै पनि बिग्रिन्छु। बिग्रिनु भन्दा त बरु यसै ठिक छ भनेर।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: अधिकार छ
1: भनेर मात्र हुँदैन।
0: एनएलजीमा बीमा गरे भइन्छ है ढुक्क।
1: सबैको सुरक्षा एनएलजीको इच्छा, सबैको सुरक्षा एनएलजीको इच्छा।
2: एनएलजी इन्सुरेन्स कम्पनी, केन्द्रीय कार्यालय पानी पोखरी काठमाडौँ।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: आज एउटा नयाँ कुरा पत्ता लाग्यो नि ज्वाइँ साहब, तपाईँलाई देखेर।
2: के कुरा छ श्रावा?
1: आइफोन बोक्ने जति सबै धनी नदेखिने रहेछन्।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

Radio FM 106.2.

0: Extreme Energy Drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 4।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: अनि जाई जिन्दगीमा धेरै टाढा जान मन छ भन्नुहुन्थ्यो, कहाँसम्म पुग्नु भयो त?
2: म गइनँ ससुराबा, सोचेको त हो फेरि फर्किँदा बाटोमा अँध्यारो होला भनेर यतै बस्छु।
0: कमेडी क्याप्सुल
3: दियो दियो एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

टङ्क सर, ल हामी यतै छौँ, धेरै सरप्राइज हुनु पर्दैन, तपाईँ लिप्सिङ नि भाइ, आधी भिडियो खिच्दै बाँकी छ होइन।

बत्ती बोल्यो झाप्प ब्रेक लायो।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो साम्दी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन भए।
2: सम्धीजी हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: आफू रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भुल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848675500।
6: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरियो, बोल्यो सुनिराखोस् है।
8: छुन नीलो आकाश, चाहिन्छ नीलो नै। एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टेक, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: अनि जनलाई छोरीको याद कतिको आउँछ?
2: धेरै आउँछ ससुराबा, 15 जनासँग मस्किँदा पनि ऊ पहिलो नम्बरमा पर्छ।
0: कमेडी क्याप्सुल
3: दियो दियो। एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: रातो बत्ती बोल्यो, झाप ब्रेक लायो।
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के भयो बा?
3: घर बनाऊ भनेको, वास्तु हेर्नु पर्यो, इन्टेरियर डिजाइन गर्नु पर्यो, नक्सा पास गर्नु पर्यो, एकपटक

0: घर बलियो पनि बनाउनु पर्यो, यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु।
1: घर दरबार हुँदा हुँदै 10 कुद्नै पर्दैन नि बा।
0: घर दरबार?
1: अँ, विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके, सबै कुरा एकै ठाउँमा। घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा।
0: फोन नम्बर चाहिँ
1: 9851 31 60 60, 9851 31 60 60। बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खक्तिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: गरेर हाँस्ने मात्रै होइन, यता ध्यान दिएर सुन्नुहोस्। मेरो उपदेश छ, खतरा छ, ध्यान दिएर सुन्नुहोस् है। इमानदार बॉयफ्रेन्ड गर्लफ्रेन्ड, शङ्का नगर्ने श्रीमती अनि भूत प्रेत हुन्छ भन्नु भनेको भ्रम मात्र हो। ठोक्नुस्
0: कमेडी क्याप्सुल।
2: एडियो एडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

এত বাতি বলে ঝাপ্পা ব্রেক লায়ো।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: हिजो एकजना बहिनीले खुब हसाइन् भन्दै थिइन् बाटोमा भाषण दिँदै, नारीहरूलाई सफलताको शिखरमा पुग्न कसैले रोक्न सक्दैन अब। तर बाटोमा चटपटेर पानी पुरीको पसल चाहिँ भेटिनु भएन नि रे।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

रात बत्ती बल्यो झाप्प ब्रेक लायो।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 607।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: आमाले भन्दै हुनुहुन्थ्यो, यो कलियुग भएर होला एग्जामको पर्सेन्ट भन्दा पनि ब्याट्रीको पर्सेन्टको बढी चिन्ता लाग्छ। ठोक्नुस्
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्दीजी हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनेरको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: आफू रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भुल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यत्तिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमूल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848665500।
6: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरि बोल्यो सुनिराखो है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन 7,
9: एक्सट्रीम एनर्जी ड्रिंक।
10: घुस खानु हुन्न दिन पनि हुन्न, रातो बत्तीमा बाटो खट्न पनि हुन्न,
11: जाड रक्सी जुवा तास खान खेल्नु हुन्न, बच्चालाई तर्साउने कुरा झनै गर्नु हुन्न,
12: जात पात लिङ्ग भेद धोनी गर्नु हुन्न,
13: हेलमेट नलाई मोटरसाइकल चलाउन नि हुन्न, जथाभावी ओभरटेक कहिले गर्नु हुन्न,
14: बिहान खाली पेट राति धेरै खान हुन्न,
15: चिल्लो गुलियो अमिलो पिरो धेरै चाख्न हुन्न,
16: पिरो चिन्ता तनाव टेन्सन धेरै लिनु हुन्न,
17: यति गरी रेडियो सुने कुनै रोगले छुन्न।
18: अरे वाह, देशकै स्वादिलो रेडियो, रेडियो अडियो, एक कान दुई कान मैदान, एस

0: कॉमेडी कैप्सूल
1: कटियासने मदेशरे मरने भयो स्मरण शक्ति बढाउनु परो बदाम खाएर भनेर बजार गएर 1 किलो बदाम किनेर ल्याएको अहिले बदाम नै कहाँ राखे भनेर बिर्सेर तनाव भइरहेछ
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा
3: फुल टाइम कमेडी

0: कमेडी क्याप्सुल।
1: डुब्यो भने पानीलाई दोष दिन्छन्, डुब्यो भने पानीलाई दोष दिन्छन्, ठेस लाग्यो भने ढुङ्गालाई दोष दिन्छन्। मान्छेको बानी पनि अजीबको छ, जीवनमा केही गर्न सकेन भने भाग्यलाई दोष दिन्छन्। ठोक्नुस्
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
1: के भयो बा
2: घर बनाउ भनेको वास्तु हेर्न पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
1: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
2: घर दरबार
1: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
2: फोन नम्बर चाहिँ
1: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खटीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 4।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: मेरो नजरमा त तपाईँ एकदमै खराब भइसक्नु भयो ज्वाइँ।
2: यति राम्रो ज्वाइँलाई खराब देख्ने आँखा दान गर्दै भयो त।
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: घुस खानु हुन्न, दिन पनि हुन्न, रातो बत्तीमा बाटो खट्न पनि हुन्न,
3: जाड राक्षी जुवा तास खान खेल्नु हुन्न, बच्चालाई तर्साउने कुरा झनै गर्नु हुन्न,
2: जात पात लिङ्ग भेद ध्वनि गर्नु हुन्न,
4: हेलमेट नलाई मोटरसाइकल चलाउन नि हुन्न, जथाभावी ओभरटेक कहिले गर्नु हुन्न,
5: बिहान खाली पेट राति धेरै खान हुन्न, चिल्लो गुलियो अमिलो पिरो धेरै चाख्न हुन्न,
2: पिरो चिन्ता तनाव टेन्सन धेरै लिनु हुन्न, यति गरी रेडियो डे सुने कुनै रोगले छुन्न। अरे वाह, देशकै स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।

0: कमेडी क्याप्सुल।
1: आजकल त घरको काम गर्नु अघि सधैँ तपाईँको छोरीसँग झगडा गर्छु नि म ससुराबा।
2: किन नि?
1: रिसाको बेला घर धन्दा छिटै सकिँदो रहेछ क्या, भाडा त एकै मिनटमा माझेर सकाउँछ।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

बत्ती बल्यो झ्याप्प ब्रेक लायो।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखिए
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 600।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: अनि डाक्टरले के भने त ज्वाइँ?
2: खै ससुराबा, भित्रभित्र रोग छ भन्छ।
1: यस्तै हो ज्वाइँ, ट्राफिकले गाडी अनि डाक्टरले नाडी समातेपछि केही न केही समस्या त भइ नै हाल्छ।
0: कमेडी क्याप्सुल।
3: अडियो अडियो। एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।
5: स्वीट हार्ट

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्दीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिर्सिनेटको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 4793939, व्हाट्सएप नम्बर 9848467500।
6: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 4790021।
7: बोल्यो हरियो, बोल्यो सुनिराखो है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल
1: हैन तपाईँ खालि उल्टो उल्टो जवाफ किन दिनुहुन्छ हँ सम्धिज्यू
2: अब म गरिबले दिन सक्ने भनेकै उल्टो जवाफ त हो नि अरू त मबाट आश नगरे हुन्छ
0: कमेडी क्याप्सुल
3: अडियो अडियो
4: एक काम दुई काम मैदान यसमै छ मजा
5: फुल टाइम कमेडी

0: बत्ती बल्यो झ्याप्प ब्रेक लायो
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: Extreme energy drink.
1: खतिमा धन पनि छ, गहना किन्ने मन पनि छ. I'm so lucky.
2: Lucky जी, आजै लक्की हुनको लागि आउनुहोस् लक्की ज्वेलर्स.
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लक्की ज्वेलर्समा अब हिराका गहना पनि.
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल.
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने.
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लक्की ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ. फोन नम्बर 42 32 600.
7: Extreme energy drink.

0: भनेर मात्र हुँदैन,
1: एनएलजीमा बीमा गरे भइन्छ है ढुक्क।
0: सबैको सुरक्षा एनएलजीको इच्छा, सबैको सुरक्षा एनएलजीको इच्छा।
2: एनएलजी इन्सुरेन्स कम्पनी, केन्द्रीय कार्यालय पानी पोखरी, काठमाडौँ।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल।
1: ए फर्सी,
2: किन कान्टी मुला?
1: तिमीसँग मेरो बिहे नहुने भयो नि त।
2: किन, बुवासँग भेट भयो?
1: होइन, तिम्रो बहिनीसँग भेट भयो।
0: कमेडी क्याप्सुल।
3: एडियो अडियो कान धोई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: extreme energy drink.
1: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: बोल्यो हरि बोल्यो सुनिराखो
0: एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: आमा कंगारूले आफ्नो बच्चा हराए के भन्लिन्? के भन्लिन् त? माया नाथले सोच्नै सकेन। ओहो, मेरै साथीले आन्सर पठाइदिएको रहेछ। भन्लिन्, कसले मेरो पकेट मार्यो?
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो
3: एकान्दै कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: कहिले काहीँ त सोच्छु यो लामखुट्टे भन्ने चिज पनि भगवान नै हो कि क्या हो। रातभरि धुप बाल्नु पर्ने, नबालौँ भजन सुन्नु पर्ने, अनि लास्टमा थपडी समेत मार्नु पर्ने।
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: radio
1: ब्रेक लायो।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्धी, काठमाडौँमा तीन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: सम्धीज्यू हजुरलाई पनि
3: बानेश्वरको आइकालो मिसिनहरूको बारेमा ज्ञान प्राप्त छैन कि क्या हो?
1: अब रेडियोमा सुन्न त सुनेको है, ल्याएर खाएको चाहिँ छैन।
2: जीवनमा त्यो नै ठुलो भूल गर्नुभयो तपाईँले।
4: त्यसैले सम्झिराख्नुहोस्, जे खोज्यो त्यही, जतिको भन्यो त्यतिकै, छानी छानी, घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालो मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
5: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 98-48-67-55-00।
6: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
5: फोन नम्बर चाहियो 479-0021।
7: बोल्यो हरि बोल्यो सुनिराखो है।
8: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम ऑन टेन, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: अफिसको बोसले कर्मचारीलाई भन्नुभयो, तिमीले कहिले उल्लु देख्या छौ? त्यसपछि कर्मचारीले भन्नुभयो टाउको निहुराउँदै, छैन सर। त्यसपछि बोसले भन्नुभयो, तल के हेरिरहेको छौ, यता हेर। त्यसपछि कर्मचारीले भन्नुभयो, देखे सर।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: देशकै एकदम स्वादिलो रेडियो रेडियो अडियो एक कान दुई कान मैदान मजा
1: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
2: के भयो बा
3: घर बनाऊ भनेको वास्तु हेर्नु पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
2: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
3: घर दरबार
2: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
3: फोन नम्बर चाहिँ
2: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: कतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, अझै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: आईएसओ प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: दुईकन मैदान भयो चारैतिर, एकान दुईकन मैदान भयो चारैतिर।
1: देशकै स्वादिलो रेडियो, रेडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मज्जा।
2: ए हजुर, एकपल्ट रेडियो त खोल्नु।

0: कमेडी क्याप्सुल
1: ओ फर्सी
2: किन गन्टे मुला
1: होइन तिमीले त के खाको भन्या
2: मैले समोसा र पानी पुरी खाको
1: तर तिमीले त समोसाको भित्रको आलु अनि पानी पुरीको जति पानी मात्रै खाए जस्तो देखे नि त
2: मलाई डाक्टरले बाहिरको खानेकुरा नखानु भनेको छ क्या
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक काम दुई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: हिजो एकजना बहिनीले खुब हसाइन् भन्दै थिइन् बाटोमा भाषण दिँदै, नारीहरूलाई सफलताको शिखरमा पुग्न कसैले रोक्न सक्दैन अब, तर बाटोमा चटपटेर पानी पुरीको पसल चाहिँ भेटिनु भएन नि।
0: कमेडी क्याप्सुल
2: दियो दियो। एक कान दुई कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल ए फर्सी
1: किन गान्टे मुला
0: मेरो साह्रै धेर सुत्ने बानी छ भने मलाई भोलि बिहान 5 बजी उठाइदेऊ है
1: हस् 5 बजी पछि खबर गर्नु म उठाइदिइहाल्छु नि
0: कमेडी क्याप्सुल
2: एडियो अडियो एक काम दुई काम मैदान यसमै छ मजा
3: फुल टाइम कमेडी

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: Extreme energy drink.

0: कॉमेडी कैप्सूल
1: हाँस्नु कि रुनु बेरोजगार भएर होला कि लोभी पनि यतिसम्म भयो कि फ्रुटी खाँदा पनि चार पाँच चोटि टर टर नपारी बट्टा फाल्नै मन लाग्दैन
0: कमेडी क्याप्सुल
2: अडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा
3: फुल टाइम कमेडी

0: कमेडी क्याप्सुल
1: मल्लिका सेरावत र गान्धीजीको बीचमा समानता के रहेछ त त्यस्तो समानता मेरो साथीले लेखेको छ यहाँ दुबईले कपडा त्यागी दिए एकले देशको लागि अर्कोले जनताको लागि
0: कमेडी क्याप्सुल
2: अडियो अडियो
3: एक काम दुई काम मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन हो।
2: घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालु मिट सेन्टर, नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 9848-67-55-00।
4: जापान जानकै लागि हार्डफोर्ड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 479-2021।
5: बोल्यो हरियो, बोल्यो सुनिराख्नुस् है।
6: सुन नीलो आकाश चाहिन्छ नीलो नै, एक्सट्रीम एनर्जी, एक्सट्रीम
7: एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल।
1: म्यानेजरले अफिसको स्टाफलाई भन्नुभयो, चाँडै हिँड, मेरो श्रीमती झ्यालबाट हाम फालेर ज्यान दिन आँटेकी छ रे। त्यसपछि स्टाफले भन्नुभयो, सर तर हामी के गर्न सक्छौ र। त्यसपछि म्यानेजरले के भन्नुभएछ, म्यानेजरले भन्नुभएछ, अरे झ्याल खुलिरा छैन रे क्या।
0: कमेडी क्याप्सुल।
2: अडियो अडियो
3: एक कान दुई कान मैदान, यसमै छ मजा।
4: फुल टाइम कमेडी।

0: झ्यात बत्ती बल्यो
1: ब्रेक लायो
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: के भयो बा
4: घर बनाउ भनेको वास्तु हेर्न पर्यो इन्टेरियर डिजाइन गर्नु पर्यो नक्सा पास गर्नु पर्यो एक पटक बनाउने घर बलियो पनि बनाउनु पर्यो यो बुढेसकालमा कता कता चाहिँ कुदेर भ्याउनु
3: घर दरबार हुँदा हुँदै 10 तिर कुद्नै पर्दैन नि बा
4: घर दरबार
3: विगत 10 वर्षदेखि 100 भन्दा बढी त घरै बनाइसके सबै कुरा एकै ठाउँमा घर दरबार बिल्डिङ एक्सपर्ट थापाथली चौकैमा
4: फोन नम्बर चाहिँ
3: 9851360 9851360 बलियो घर निर्माणको सम्पूर्ण आधार घर दरबार थापाथली चौकैमा

0: एक्स्ट्रीम एनर्जी ड्रिंक।
1: खतिमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: काटेमुला तिमी बाटो काट्दा किन जेब्रा क्रसिङ प्रयोग गर्दैनौ हो
2: किनभने म मान्छे हुँ जेब्रा होइन
0: कमेडी क्याप्सुल
3: अडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: फर्सी
2: किन कान्ति मुला
1: थाहा छ तिमलाई म एक दिन पनि अझसम्म बिरामी भएको छैन
2: हो र
1: हो त बिरामी भयो भने त म त 10-15 दिनकै लागि हुन्छु नि
0: कमेडी क्याप्सुल
3: एडियो एडियो एक कान दुई कान मैदान यसमै छ मजा
4: फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्ड फुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खटिमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, अझै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत 2 दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
9: Extreme energy drink.

0: कमेडी क्याप्सुल
1: सन्ताले मन्तालाई भन्नु भयो हेरि सन्ता र मन्ताको कुरो सन्ताले भन्नुभयो तेरो कारको नाम के हो मन्ताले भन्नुभयो बिर्से जे होस् टीबाट सुरु हुन्छ त्यसपछि सन्ताले भन्नुभयो हो र यार तेरो कार टीबाट सुरु हुन्छ तर मेरोलाई सुरु गर्न त जहिले पेट्रोल चाहिन्छ
0: एक काम दुई काम मैदान यसमै छ मजा
2: फुल टाइम कमेडी

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। आई एम सो लकी।
2: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
3: विगत दुई दशक देखि
4: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
5: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल।
6: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने।
5: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
2: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 6 7।
7: Extreme energy drink.

0: जब सावित्री कञ्चनजङ्घा रहन्छ तपाईँको साथ,
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: Extreme energy drink.

0: कमेडी क्याप्सुल। साथी गर्लफ्रेन्ड र मोबाइल को समानता बताउता अर्थात सिमिलारिटी बताउता के हुन्छ त सिमिलारिटी? उत्तर पनि उसैले लेखेको रहेछ। दुबई काम नलाग्ने हुन्छन् यदि पैसा छैन भने।
1: कमेडी क्याप्सुल
2: अडियो अडियो
1: एकान्दै कान मैदान, यसमै छ मजा।
3: फुल टाइम कमेडी।

0: कमेडी क्याप्सुल।
1: दिनमा चैन छैन, रातमा निद छैन, दिल कहीँ लाग्दैन, हे भगवान के यो माया हो। त्यसपछि भगवानले भन्नु भयो, हैन बाबु, विद्यार्थीको समस्या नै यही हो।
0: कमेडी क्याप्सुल। एक काम दुई काम मैदान, यसमै छ मजा। फुल टाइम कमेडी।

0: Extreme energy drink.
1: जापान जानकै लागि हार्डफुड नयाँ बानेसुर ठ्याक्कै चोकैमा
2: फोन नम्बर चाहियो 4790021।
3: खल्तीमा धन पनि छ, गहना किन्ने मन पनि छ। I'm so lucky.
4: लकी जी, आजै लकी हुनको लागि आउनुहोस् लकी ज्वेलर्स।
5: विगत दुई दशक देखि
6: तपाईँको सेवामा समर्पित लकी ज्वेलर्समा अब हिराका गहना पनि।
7: जनकपुरको प्रसिद्ध न्यू महालक्ष्मी ज्वेलर्सको काठमाडौँमा रहेको पसल,
8: पुराना घर गहनाहरू साटफेर गर्न पनि मिल्ने,
7: ISO प्रमाण चिन्ह प्राप्त हिरा तथा सुनचाँदीका स्तरीय गहनाका लागि
4: लकी ज्वेलर्स न्यू रोड गेट नजिकै काठमाडौँ। फोन नम्बर 42 32 6 7।
9: Extreme energy drink.

0: कॉमेडी कैप्सूल।
1: यदि स्वीट ड्रीम देख्ने हो भने एक ग्लास सुगर आँखामा हालेर सुत्ने, गजबको आइडिया हो क्या हो? यदि स्वीट ड्रीम देख्ने हो भने एक ग्लास सुगर आँखामा हालेर सुत्ने, यदि मसला ड्रीम देख्ने हो भने एक ग्लास मसला आँखामा हालेर सुत्ने। ओहो
0: कॉमेडी क्याप्सूल
2: अडियो अडियो
0: एक कान दुई कान मैदान, यसमै छ मजा।
2: फुल टाइम कॉमेडी।

0: भविष्य उज्जवल छ।
1: बुझ्नु भयो सम्दी, काठमाडौँमा तिन चार आनामा घर त बनायो तर गाउँको जस्तो स्वादिलो मासु र भात चाहिँ खानु पाएन भए।
2: घरको लागि, भोजको लागि, होटेल वा रेस्टुरेन्टको लागि आइकालु मिट सेन्टर नयाँ बानेश्वर शङ्खमुल जाने बाटोमा।
3: फोन नम्बर 479-3939, व्हाट्सएप नम्बर 9848-67-55-00।
4: जापान जानकै लागि हार्डफुड नयाँ बानेश्वर ठ्याक्कै चोकैमा।
3: फोन नम्बर चाहियो 479-0021।
5: बोल्यो हरियो, बोल्यो सुनिराख्नुस् है।
6: सुन नीलो आकाश चाहिन्छ नीलो नै। एक्सट्रीम एनर्जी, एक्सट्रीम अनसेल, एक्सट्रीम एनर्जी ड्रिंक।

0: कमेडी क्याप्सुल। रामले धनुष तर्दा सीता खुसी, कृष्णले बाँसुरी बजाउँदा राधा खुसी। रामले धनुष तोड्दा सीता खुसी, कृष्णले बाँसुरी बजाउँदा राधा खुसी, तर मैले सिट्टी बजाउँदा तिम्रो बाउ किन बेखुसी यार। कमेडी क्याप्सुल।
1: एडियो ओडियो एक काम दुई काम मैदान, यसमै छ मजा।
2: फुल टाइम कमेडी।